0: فلق را سقف بیش گافم وطر دیگر اندازم فلق را سقف شگافم وطر دیگر اندازم. اصل میں یہ جو فارسی زبان کے دو شعر میں پیش کیے ہیں, آواز تو اتنی اچھی میری پہلے کبھی ایک بار میں بتا بھی چکا ہوں, اس کے اندر سوز وہ بات تو نہیں ہے, لیکن میں نے ایک آپ کے دلوں میں ایک سوز پیدا کرنے کی کوشش کی ہے, اور یہ طلوع اسلام نظم کے آخری دو شعر ہیں, اسی بات کو لے کر علامہ صاحب چلے ہیں. کہتے ہیں علامہ صاحب کے سرے خاکے شہیدے برگ ہائے لالا می پاشم. اب جو ہے یہ ہے کہ میں کیا کر رہا ہوں جو کہ جو جن لوگوں نے یہ قربانی پیش کی ہے اس رائے حق میں, عرصے دراز سے لوگ چلے ہیں, اب جن لوگوں نے یہ قربانی پیش کی ہے, اپنی جان کی قربانی پیش کی ہے, یہ جد و جہد کی ہے, تو میں ان کی قبر پر جو ہے وہ پھول نشاور کر رہا ہوں. یہاں پر دیکھیں فرمایا گیا کہ سرے خاکے شہیدے, یعنی جو شہید ہیں ان کی جو مٹی ہے اس پر جو ہے وہ برگ ہائے, وہ پتے جو ہیں لالا کے پتے, لالا کا بارے میں یہ پھول ہے جو ریگستان کے اندر سرخ رنگ کا جو ہے وہ پھول ہوتا ہے, تو فرماتے ہیں بڑا خوبصورت پھول ہے, تو لالا می پاشم اس پر جو ہے وہ گل پوشی اس کو کہتے ہیں, وہ جو پھول نچھاور کرنا اس کو کہتے ہیں. اب یہاں پر جو ہے بات جو فرمائی گئی ہے کہ سرے خاک شہیدے برگ ہائے لالا می پاشم کہ خونش با نیالے ملت ماں سازگار آمد. اج یہ کیوں کر رہا ہوں, وہ اس لیے کر رہا ہوں کہ ان کا جو خون ہے کہ ان کے خون سے کیا ہوا نیالے ملت, یہ جو ملت ہے ملت محمدی ہے, ملت جو ہے اسلامیہ ہے, امت محمدی ہے, یہ جو آخری امت ہے اس کا جو پودا تھا نیہال پودے کو کہتے ہیں, ماں سازگار آمد, یہ جو خون تھا اس کو سازگار آ گیا ہے, اس کے خون کی آبیاری کی وجہ سے وہ جو خون اس کو ملا, تو پھر اس پیچھے جو بند میں فرمایا تھا کہ شاخیں جو ہے وہ اس کی جو ہے وہ تر و تازہ ہو گئیں, اب جو ہے وہ یہ اس پر جو ہے پھل پھول بھی لگیں گے, اب جو ہے وہ یہ اس کو سازگار آ گیا ہے, اب جو ہے اس کے لیے یہ بہتر ہو گیا ہے, اب یہ جو درخت ہے یہ جو قدافر درخت تھا جو سوکھنے والا تھا جس کی شاخیں اس پر کچھ جو ہے وہ سوکھ چکی تھیں, اب اس کی وجہ سے کیا ہوا, اس قربانی کی وجہ سے کیا ہوا کہ وہ دوبارہ جو ہے وہ اپنی اصل حالت میں دوبارہ آ گیا ہے. یہ اس کا مجازی جو ہے مطلب ہے, حقیقی مطلب یہ ہے کہ جن مسلمانوں نے بڑی قربانیاں کی ہیں, یہ جس طریقے سے ہم کبھی پاکستان کی بھی بات کرتے ہیں, تو یہ کوئی بھی ملک حاصل کرنے کے لیے, کوئی بھی اسٹیٹس حاصل کرنے کے لیے یقین کیجیے کہ یہ ویسے نہیں ہو سکتا, یہ نہیں ہو سکتا, وہ بڑی قربانیاں دینا پڑتی ہیں, اور قربانی صرف جو ہے وہ جان کی, یہ تو آخری بات ہے, مال کی قربانی ہوتی ہے, اولاد کی قربانی ہوتی ہے, اور جائیداد کی قربانی ہوتی ہے, بے شمار چیزیں جو ہے وہ اس راہ میں قربان کرنا پڑتی ہیں. اب جب اور اسی کو جو ہے وہ جد و جہد کہتے ہیں, اسی کو جہاد بھی کہتے ہیں. اب کہنے کا مقصد یہاں پر یہ ہے کہ یہاں پر ایک آدمی ہے وہ کوشش کر رہا ہے کسی ظالم کے خلاف کر رہا ہے, کسی جو ہے برائی کو ختم کرنے کی کوشش کر رہا ہے, یہ بھی جد و جہد کر رہا ہے. اب جو جن لوگوں نے جد و جہد کی ہے, یہاں پر جو میں نے نقطہ میں اس کو ختم کروں گا کہ جد و جہد علامہ فرماتے ہیں کہ یہ مسلمان جنہوں نے بڑا عرصہ ایک زندگی بڑی بادشاہت کے ساتھ, بڑی شان و شوکت کے ساتھ, بڑے عدل و انصاف کے ساتھ, بڑے جو ہے وہ بڑے یعنی اعلیٰ ایک طریقے سے انہوں نے زندگی گزاری, اور ان کا جو کلچر تھا, ان کے جو رسم و رواج تھے, ان کے جو طریقہ کار تھے, وہ دوسرے لوگوں نے جو حاصل کر لیے, دوسرے لوگوں نے ان سے فائدہ اٹھانا شروع کر دیا, پر ہمارے اندر سے ہی کچھ ایسے لوگ غلط قسم کے پیدا ہو گئے, اختلاف کرنا شروع کر دیا, ایک دوسرے کو نیچا دکھانا شروع کر دیا, اس نااتفاقی کی وجہ سے ہم نے آہستہ آہستہ ہمارے اندر سے ہی لوگ تھے جنہوں نے ہم نے جو ہے وہ ختم کرنا شروع کر دیا, اور ایک وقت ایسا آیا کہ ساری حکومتیں جو ہے ہم سے چھین لی گئیں. اب دوبارہ کچھ لوگوں کے اندر یہ احساس ہو گیا ہے, اور جو قربانی جن لوگوں نے اس کاز کے لیے دی ہیں یا پہلے بھی دی تھیں, اب جو ہے وہ ہم کیا کر رہے ہیں, ان کا جو ہے وہ گل پاشی کر رہے ہیں, ان کو جو ہے وہ پھول نچھاور کر رہے ہیں, اس لیے کہ اب جو ہے ہم سمجھتے ہیں کہ جو ان کی قربانیاں تھیں وہ رائے گاہ نہیں گئیں, بلکہ ٹھیک ہے وہ قربانی دے کر چلے گئے, ان کا مال ختم ہو گیا, ان کی جان ختم ہو گئی, وہ خود چلے گئے, ان کے شاید مکانات تباہ برباد ہو گئے, سب کچھ ختم ہو گیا, لیکن آج अगर हमें कुछ समर मिल रहा है तो उनकी मेहनतों का समर है, उनकी अजमतों का समर है। लिहाजा मेरे भाइयों, बात भाई बहन सुन रहे हैं, ये जो लोग किसी भी लिहाज से ड्यूटी कर रहे हैं, मुल्क की खातिर कर रहे हैं, गलतियां इंसान हर इंसान के अंदर हैं, ये बिल्कुल इन मैंने कई बार ये कहा है कि गलती से कोई आदमी कहे कि मैं गलतकार नहीं हूँ, मेरे मुँह से तो गलती हो नहीं सकती है, ये हो ही नहीं सकता, ये नामुमकिन बात है। ये अगर मासूम है तो कुछ हस्तियाँ हैं, हम तो उनके पाँव की खाक बराबर भी नहीं है। मतलब ये है कि हम हर जगह पर हर रोज़ गलतियाँ करते हैं, लेकिन जब एक आदमी, जब कुछ ग्रुप, कुछ लोग जब अल्लाह की राह में अपनी ड्यूटी के दौरान, वैसे भी मतलब बेशुमार लोग हैं, ये इसके बेशुमार दर्जे हैं इस जिद्दोजहद में, अगर वो अपने दुनिया से पर्दा फरमा गए, अपनी जान पेश कर दें, तो हमें फिर अल्लामा साहब ने फरमाया कि उन पर जो है गुलपाशी की जाए, उन पर जो है फूल छावर किए जाए, उनका अदब एहतराम किया जाए, उनके साथ मोहब्बत की जाए, उनकी शान को बढ़ाया जाए, ना कि फिर वही बात कि हम उनको किसी और गलत अलकाब से हम पुकारना शुरू कर दें, उनको जो है किसी वजह से हम जो है उनके साथ अच्छा रवैया न रखें। यकीन करें ये अल्लामा साहब का पैगाम है और यह हक सच का पैगाम है। वैसे भी जो है जुल्म क्या है? जुल्म यह उस आदमी को जो उसका स्टेटस है उसको ना देना, जो उसका हक हो उसको ना देना, ये जुल्म है और यही अदल इंसाफ के खिलाफ है। एक आदमी को, आदमी ने जो है इतना सब की कुर्बान किया और हम उसके बारे में दो चार लफ्ज भी ना कह सकें, तो इसका मतलब ये है ये भी बड़ी नाइंसाफ़ी है और ये जुल्म है। तो मैं ये समझता हूँ कि अल्लामा साहब ये कहना ये चाहते हैं कि जितने भी इस उम्मते मुहम्मदी के लोग, जितने भी मुसलमानों ने जिस जिस हालात में भी जहाँ जहाँ भी देखें, अब ये अल्लामा साहब की कुर्बानी कम है, यकीन करें ये अल्लामा साहब की जो कुर्बानी आज हम बात कर रहे हैं, क्या ये कम कुर्बानी है? उन्होंने अपना कितना वक्त दिया होगा, उनको क्या फ़ायदा हासिल हुआ होगा? ये जो किताबें हैं, क्या वो ये किताबें बेच कर वो बहुत बड़े मिलियनेयर बने होंगे? नहीं, शायर का जो बात उसको इन चीज़ें गर्ज ही नहीं होती। और शायर जो है या फकीर जो है, जब वो इन बातों में जो है वो मतलब दुनिया वाला हासिल करने की कोशिश करेगा, तो समझे उसको ये चीज़ें हासिल नहीं हो सकती। ये इल्म ही और है, ये उस आदमी को अल्लाह ताला देता है, अनायत फरमाता है, जिसके अंदर ये सब चीज़, जिसका सिस्टम अंदर से बिल्कुल जो है वो क्लियर हो जाता है, कन्नात पसंदी आ जाती है। तो मैं ये कहता हूँ अल्लामा साहब की बात को भी हमें गौर से सुनना चाहिए, अमल करना चाहिए कि जो हमारे हीरोज़ हैं, जो हमारे बड़े हैं, जो हमारे बुजुर्ग हैं, उनका इज्जत एहतराम अदब, उनकी देखें, उनकी कहानियाँ अपने बच्चों के सामने बयान करें। आज क्या है, वो साल के बाद दुआ होती थी, क्या मकसद उसका ये था? दुआ हर रोज़ हम करते हैं, रबी जाले तो हमारे रोज़ पढ़ते हैं, वालदेन के लिए, बुजुर्गों के लिए, लेकिन ये खास दिन इसलिए मनाया जाता है ताकि उनकी शान बयान की जाए, उनकी जो है वो बात बयान की जाए कि उसने ये काम किए, ये कारनामे किए हैं। आज हमारी बदकिस्मती ये है कि हमने उन बुजुर्गों के नक्शे कदम पर चलना छोड़ा, हमने उन बुजुर्गों की बातें करना छोड़ी, बुजुर्गों के महफलों से हम जो है उठना शुरू हो गए, लिहाजा हम पर से रहमतें और बरकतें उठना शुरू हो गई और आज हम तबाही के दाने पर पहुँच गए। बहरहाल ये चूँकि बात बिल्कुल ख़त्म होने वाले टाइम, आगे फरमाते हैं, बिया ताक गुल बेफिशानियम व मैं दर सागर अंदाजियम फलक रा सकव बेशगाफियम व तरा दीगर अंदाजियम। असल में ये लम्हा साहब ने ये जो आखिरी शेर है इस नज़म का, वो आफत शेरानी साहब की एक गज़ल से वो लिया है और आऊ बहू जो है यहाँ पर वो जो रख दिया गया है। तो आफत शेरानी साहब जो है ईरान से उनका तल्लक था, बहुत बड़े शायर जो है गुजरे हैं और उनका जो दीवान आफज है बहुत बड़ा है, बड़ी उन्होंने 500 से ज़्यादा गज़लें लिखी हैं और भी बेशुमार चीज़ें उनकी हैं। तो बहरहाल जो है उनके पास भी बहुत बड़ा ख़जाना था इल्म का, बड़ी बड़ी अच्छी चीज़ें लिखी हैं और गज़ल जो होती है वो मजाजन रंग में पेश होती है और मन ही उसका मफहूम जो है वो हकीकत में भी हम ले सकते हैं, लेते भी हैं और हकीकत ही भी है। तो बहरहाल चूँकि अब जो है ये टाइम हमारा ये इस बात के करने का नहीं रहा, तो इंशाल्लाह हम अगले हिस्से में इसको मुकम्मल करेंगे कि जो है अल्लामा साहब ने यहाँ पर क्या फरमाना चाहते हैं। बहरहाल जो है मैं ये समझता हूँ कि ये जो बातें हुई हैं इनका लिंक FM 96.7 FM से कोई इसका तल्लुक नहीं है और मैं इनका बड़ा शुक्रिया अदा करता हूँ, इन फैसल साहब का जो है वो, तारक सैन साहब हैं, अरफान साहब हैं, ये इनकी कोशिशों से हम जो है वो मिलजुल कर ये सारे पैगाम एक दूसरे तक पहुँचाते हैं, एक दूसरे खुश करने की कोशिश करते हैं।
1: Coming up next is me, Khalil Muhammad, with the Kids Round Show. So keep it locked on Inspire 105.1 FM. Don't touch that dial.
2: Hi, Hi, Assalamu alaikum. It's Scarlett. Be happy and keep listening to 105.1 FM.
3: Looking for a school where your child can grow, achieve and feel truly supported in an Islamic setting? Oakwood Primary School and Nursery in Luton provide a caring, nurturing environment rooted in strong Islamic values. Our dedicated staff guide students spiritually and academically, helping them build confidence and a real love of learning. We're proud of our excellent inspection reports and the best Key Stage 2 SATs results in Luton, reflecting Oakwood's commitment to high standards and exceptional outcomes. Find out more at oakwoodprimary.co.uk.
4: Did you see that guy on TV?
5: What, that No Comment guy?
4: Yeah, he was sick. What was his name?
5: I think it was Atiq Malik.
4: Yeah, Atiq Malik of Liberty Law Solicitors. Atiq Malik heads up the criminal law team at Liberty Law Solicitors, specialising in everything from serious crime down to road traffic offences.
5: To find out more or for a free telephone consultation, call 01582 459955.
4: Liberty Law, there when you need us most.
6: Praising Allah subhanahu wa ta'ala for the many gifts He has given us, we recognise the gift of this day of Jumu'ah. This day about which Islam has taught us is the day of Eid in the week of a believer. And in Sahih Muslim, Abu Hurairah radiallahu anhu, he reports that the Prophet sallallahu alayhi wasallam said that the best day upon which the sun rises is this day of Jumu'ah. On this day, Allah created Adam alayhi salam. And on this day, Allah entered him into Jannah. And on this day, Allah removed him from Jannah. And the coming of the hour will not happen except on this day of Jumu'ah. May Allah make us from the people of Jannah when the coming of the hour arrives. Ameen.
7: A large and elegant wedding and events venue in the heart of Luton, catering for up to 1,200 guests with a 5-star food hygiene rating, plenty of parking, bridal suite, family rooms and prayer facilities. Crescent Hall's the perfect venue for your wedding, events, parties and conferences. We have some great offers for summer. Contact us to find out more. Call 01582 723386, email bookings at crescenthall.co.uk or search for us online and social media. Crescent Hall Luton. Conditions apply.
8: Your sacrifice, a gift of hope. As Eid approaches, think of those who cannot celebrate. Families without food, without comfort. This year, your Qurbani can bring them relief. A simple act of sacrifice. Visit www.familiesrelief.org.uk or call 0114 365 4454. Give your Qurbani. Share the blessing.
9: Assalamu alaikum, this is Noor and you're listening to Inspire FM. Today we will be motivating and giving tips to our upcoming exam sitters. One more chapter, one more cheer. Keep for listening to these exam prep jingles. Tune in to Inspire FM to find out further information.

0: अच्छा अब ये यकनस्टाइन की तरफ आते हैं। मैंने आपको हर सेशन के साथ कुछ चीज़ें समझाई हैं कि अल्फाज के कुछ ख़ास मायने होते हैं। अभी नस्ताइन असल में लफ्ज़ है आउन से, आउन, ऐन, वाव और नून, इसकी असल है ऐन, वाव और नून, आउन। और ये अरबी में बहुत सारे अल्फाज हैं मदद के लिए, उनमें से एक लफ्ज़ है। ओके, मदद के लिए मद्दा यमुद्दू भी आता है, नसरा यंसुरु भी आता है, सआदा युसाइदु भी आता है, और भी अल्फाज आते हैं मदद के लिए, काफ़ी सारे अल्फाज इस्तेमाल होते हैं। लेकिन हर लफ्ज़ का एक ख़ास रंग होता है। तो आउन में क्या खसूसियत है, पहले ये समझ लें, फिर नस्ताइन सही तरह से समझ में आएगा। आउन में होता ऐसा है कि जैसे फ़र्ज़ करें, मैं मिसाल देता हूँ, आप गाड़ी चला रहे हैं, आपका टायर जो है वो पंक्चर हो गया, तो आपको साइड पे गाड़ी खड़ी करनी पड़ी। अब आपकी गाड़ी के पीछे डिक्की में जैक है, आप उसको गाड़ी को उठा रहे हो स्पेयर टायर लगाने के लिए ना, लेकिन आप में इतनी तवानाई नहीं है, इतनी कुव्वत नहीं है कि आप उसको पूरी तरह से उठा सको। तो आप थोड़ी देर तक तो उठा सके, लेकिन फिर वो बहुत भारी हो गया और आपसे उठाया नहीं गया। तो रास्ते से कोई गुजर रहा था, आपने कहा भाई आप ज़रा मेरी मदद कर देंगे थोड़ी सी, इससे ज़्यादा मुझसे हो नहीं रहा। तो उसने फिर आपकी थोड़ी सी मदद की और फिर वो उठ गया, फिर आपने टायर चेंज कर लिया। चलो जी, एक मिसाल हो गई। एक और मिसाल है, आपका टायर जो है वो पंक्चर हुआ, आपने साइड पे गाड़ी खड़ी की, आप गाड़ी में ही बैठे हुए हो, खिड़की आपने नीचे की, कोई गुजर रहा था, यार ज़रा मैं ज़रा ये मेरा फेवरेट गाना लगा हुआ है मैं सुन लूँ, तुम ज़रा टायर चेंज कर दोगे मेरा, ये यू नो। तो आपने मदद, दोनों सिनेरियो में आपने मदद मांगी है, लेकिन एक सिनेरियो में और दूसरे सिनेरियो में फ़र्क है। एक सिनेरियो में आपने अपनी पहले पूरी कोशिश की जहां तक कर सकते थे, और जहां आप अपनी लिमिट तक पहुंच गए, अपनी इंतहा तक पहुंच गए, उस इंतहा पे पहुंचने के बाद फिर आपने मदद मांगी। और दूसरी सूरत हाल में क्या हुआ, आपने क्या अपनी पूरी कोशिश पहले की ना, बस मदद मांग ली और फिर बैठे, यार को मदद नहीं कर रहा, कोई मेरी मदद ही नहीं करता, मैं बैठा कब से मदद मांग रहा हूं, मदद आ ही नहीं रही। जब इंसान अपनी तरफ से पूरी कोशिश कर ले और फिर उसकी अपनी पूरी कोशिश काफ़ी ना हो, और उसके काफ़ी ना होने की वजह से अब वो मज़ीद मदद मांगे, उसको कहा जाता है इस्तेआना आउन से। तो हम कहते हैं आना कल्ला, दुआ है अरबी में आना कल्ला, अल्लाह ताला आपको आउन दे अपनी। इसका मतलब क्या है, आप बड़ी कोशिशें कर रहे हैं लेकिन आपकी कोशिशों की एक हद है, उस हद से आगे आप इंसान होने के नाते नहीं जा सकते, उसके मज़ीद अल्लाह ताला आपकी मदद करे। और ये अल्लाह ताला का एक कायदा है, वो क्या है, अल्लाह किसी की मदद नहीं करता जो पहले अपनी पूरी कोशिश ना कर ले। इब्राहिम अलैहिस्सलाम ने दावत दी, उनकी दावत की बहुत मुखालफत की गई, उस मुखालफत के जवाब में उनको आग में फेंका जाना था, और उस तमाम शिद्दत को बर्दाश्त करने के दौरान अल्लाह ताला ने पहले से नहीं बता दिया आग ठंडी होगी फिक्र ही ना करो, पहले अपनी तरफ से इंतहाई सब्र उन्होंने खुद किया है, और जब फेंके गए उसके बाद हुक्म क्या आया है, या नारू कुनी वर्दन व सलामन अला इब्राहिम, आग ठंडी हो जा। अल्लाह ऐसा भी कर सकता था कि आग जलती ही ना शुरू से, वो जलाने की कोशिश करें जले ही ना, ऐसा भी हो सकता था, वो नहीं किया। मूसा अलैहिस्सलाम के किस्से में लाठी क्या बन जाती थी, सांप बन जाती थी। मैं कहता हूं अगर सांप बनी जाती थी, और इतना डरावना सांप था, और वो फिरौन के महल के अंदर मौजूद था, और लाठी फेंकी और सांप बन गया है, तो मसला ही क्या था, सांप ने थोड़ा सा ऊपर चढ़ के एक ही दफा तो डसना था, सारा मसला हल, फिरौनियत का सारा मसला हल, हुकूमत गिर जाती, मूसा अलैहिस्सलाम उसी वक्त हुक्मरान बन जाते, सारी कहानी खत्म। वो इधर उधर सांप जो है वो हैयतुन तसआ इधर उधर घूम रहा है, लेकिन कुछ कर नहीं रहा वो सांप, और फिर उसको दोबारा सोटी बना दिया। मैंने कहा मेरे पास सांप होता तो मैं तो पहले उसके मुंह पे फेंकता, फिरौन के मसला हल करो पहले, सांप का फायदा क्या, डसेगा नहीं तो, राइट। लेकिन अगर ऐसा होता तो क्या मूसा अलैहिस्सलाम की इंतहाई कोशिश का पहले इम्तिहान दिया जाता कि नहीं, पहले इंतहाई कोशिश फिर अल्लाह की मदद आती है, पहले इंतहाई कोशिश फिर अल्लाह की मदद। सहाबा बदर में गए हैं, हमारी सीरत नबी की सीरत में सल्लल्लाहु अलैहि वसल्लम सहाबा बदर तक पहुंचे हैं, آپ کو پتہ ہے بدر کا حوالہ قرآن نے دو مرتبہ دیا ہے اور دونوں مرتبہ بتایا ہے کہ فرشتوں کی طرف سے اللہ تعالیٰ نے فرشتوں کی مدد بھیجی تھی بدر میں. وَلَقَدْ نَصَرَكُمُ اللَّهُ بِبَدْرٍ وَأَنْتُمْ أَذِلَّةٌ, اللہ نے تمہاری بدر میں مدد کی تھی اور تم کمزور تھے. جو فرشتے ہیں, ایسا بھی ہو سکتا تھا کہ صحابہ ابھی میدان جنگ میں پہنچے بھی نہیں اور فرشتے سارا معاملہ ختم کر کے بیٹھے ہوئے کیونکہ اللہ نے مدد بھیج دی. لیکن پہلے کیا کیا, آپ بار بار قصہ سنتے ہیں, 313 تھے, اتنی سی ہمارے پاس جو ہے وہ تلواریں تھیں, دو تین گھوڑے تھے, کچھ یہ چیز یہ سامان نہیں تھا اور ان کی 1000 فوج تھی. اللہ تعالیٰ نے 2000-3000 فرشتے بھیجے تھے. اور پھر یہ بھی کہہ دیا تھا یمددکم ربکم بخمسۃ من الملائکۃ مسومین, 5000 من الملائکۃ مسومین, 5000 بھیج دے, اس کے لیے کیا ہے 1000 کے مقابلے میں 5000 بھیج دے. احد میں 3000 سے کیا 5000 بھیج دے. لیکن اللہ تعالیٰ نے پہلے سے مدد نہیں کی. پہلے کیا دیکھنا ہوتا ہے, انسان کی بھرپور کوشش. یہ جو دعویٰ کیا ہے نا, یہ وہ جسے کہتے ہیں نا چھوٹے منہ بڑی بات, یہ کہلوا دی اللہ تعالیٰ نے. اللہ تعالیٰ ہم آپ سے اس وقت مدد مانگ رہے ہیں جب ہم اپنی پوری کوشش کر چکے ہیں, یہ بات کہی جا رہی ہے. ہم تیری ہی عبادت کرتے ہیں اور تیری عبادت کرنے میں بڑی کوشش کرتے ہیں, اور جب اپنی کوشش کی حد تک پہنچ جاتے ہیں اور پھر اس بات کا احساس ہوتا ہے کہ اس سے آگے ہم خود کر نہیں سک رہے, تب ہم آپ کی مدد مانگتے ہیں. یہ کیا رستہ ہے. اب آپ اس چیز کو کمپیئر کریں, اس کا تقابل کریں, ہمارا جو رویہ ہے اسلام میں آج, ہماری قوم کا اللہ تعالیٰ سے مدد مانگنے کا جو رویہ ہے, جو آپ عام طور پہ دیکھتے ہو اپنے اندر, اپنے دوست احباب کے اندر, فیملیز کے اندر, کلچر کے اندر, کیا دیکھتے ہو؟ بس جی اللہ کی مدد آئی نہیں رہی, کیا کر سکتے ہیں. دیکھیں جی, بس اللہ نے یہی لکھا ہوا تھا, کیا ہو سکتا ہے. ہاتھ پہ ہاتھ پہ رکھ کے مدد کا انتظار ہو رہا ہے. یہی بات ہوتی ہے نا, وہ پرانا قصہ ہے, کرسچنز بہت یوز کرتے ہیں لیکن بات صحیح ہے. وہ کہتے ہیں ایک سیلاب آ رہا تھا تو سب شہر سے نکل رہے تھے کیونکہ اعلان آ گیا تھا کہ سیلاب آ رہا ہے. ایک صاحب نے کہا نہیں, میرا رب میرے لیے کافی ہے, تم لوگ جاؤ, میں اپنے رب سے مدد مانگوں گا. سارے نکل گئے, ایک بندہ رہ گیا گاؤں میں. سیلاب آ رہا ہے, پانی بڑھتا چلا گیا تو ایک بندہ کشتی سے گزر رہا تھا, اس کی چھوٹی سی اس نے کشتی خود ہی پٹھوں سے بنائی اس نے, وہ بنا کے کہتا ہے بھائی آ جاؤ میرے پاس, ایک اور کی جگہ ہے. نہیں میرا رب مجھے میری مدد کرے گا, مجھے تمہاری کوئی ضرورت نہیں. اب پانی اوپر تک چلا گیا تو وہ اب چھت پہ کھڑا ہوا ہے اکیلا, پانی اوپر اٹھ رہا ہے, اوپر سے ہیلی کاپٹر بھی آ گیا, اس نے دیکھ لیا, اسے نے کہا آپ آ جائیں یہ پکڑ لیں. نہیں میرا رب میری مدد کرے گا. بندہ ڈوب گیا, فرشتے پکڑ رہے ہیں, وہ کہتے ہیں میرے رب نے میری مدد نہیں کی. تو فرشتے کہتے ہیں گدھے, ہم نے پہلے پورے گاؤں سے بلوایا, پھر ہم نے یہ بندہ بھیجا, پھر اس کے بعد ہیلی کاپٹر بھیجا. بات کیا کہی جا رہی ہے اس لطیفے میں, وہ یہ ہے کہ ہمیں مدد قبول کرنی پڑتی ہے جب اللہ تعالیٰ کی طرف سے آتی ہے, اپنی کوشش بھی کرنی پڑتی ہے. ہم صرف یہی نہیں کہہ سکتے بس اللہ کی طرف سے مدد آئے گی تو دیکھا جائے گا. جب تک وہ نہیں آئے گی اب کچھ بھی نہیں ہو سکتا. اور یہ کبھی کبھی ہم اس ایکسٹریم پہ چلے جاتے ہیں نا, کیونکہ بات تو ٹھیک ہے, القادر فی الحقیقہ لیس ہناک قادر فی الحقیقہ الا اللہ, اصل میں قدرت صرف اللہ کی ہے. میں یہاں کڑا چل رہا ہوں لیکن میرے چلنے کی صلاحیت اللہ تعالیٰ کی طرف سے ہی آ رہی ہے. تو آپ بڑھ چڑھ کے اگر آپ خطبہ دے دیں کہ ہمارے ہاتھ میں تو کچھ بھی نہیں ہے, اللہ تعالیٰ کا کن جب تک نہ ہو کچھ بھی نہیں ہو سکتا. اب یہ کچھ بھی نہیں ہو سکتا, کچھ بھی نہیں ہو سکتا بار بار کہتے رہو تو انسان کے دماغ میں کیا بات آ جائے گی, واقعی کچھ نہیں ہو سکتا, میں بھی کچھ نہیں کر سکتا, میری صورتحال بالکل نہیں بدل سکتی, بس اب بس اللہ ہی کرے گا. اب اللہ کی مدد مانگی جا سکتی ہے. اور یہ میں بات خاص اس لیے دوہرا رہا ہوں کہ جب میں پہلی دفعہ پاکستان آیا تھا اس ٹور میں کچھ مہینے پہلے, تو سب سے عام سوال مجھے یہ ملا تھا, اللہ تعالیٰ میری دعائیں کیوں نہیں قبول کر رہے. اللہ تعالیٰ سے میں نے بہت مدد مانگی, مدد آ نہیں رہی. میں نے آپ نے کیا کیا ہے, دعا اور کیا کیا, اور زیادہ دعا, روزے بھی رکھے ہیں میں نے. آپ نے خود کچھ کرنا نہیں ہے, بس مدد مانگنی ہے. اور یہ کس چیز کی مخالفت ہے؟ ایاک نستعین کی. ایاک نستعین. اچھا آؤ. اگر اس کی ترتیب بدل دی جاتی ایاک نستعین ہوا ایاک نعبد تو کیا فرق پڑنا تھا؟ تھوڑا سوچتے ہیں اس بارے میں. اصل میں پہلی بات تو یہ ہے کہ ہماری اس زندگی کا بنیادی مقصد اور جو اصل نتیجہ تھا پہلی تین آیات کا وہ مدد مانگنا نہیں تھا. اس کا نتیجہ پہلا کیا تھا؟ مجھے اس رشتے کی جو مطالبے ہیں نا وہ پورے کرنے ہیں. تو اس رشتے کی بنیاد کیا ہے؟ استعانہ نہیں ہے, مدد مانگنا نہیں ہے. اس رشتے کی بنیاد کیا ہے؟ عبادت. اور یہی ایک بنیادی فرق ہے ہمارے مذہب میں اور باقی تمام مذاہب میں. یہ بات بھی سمجھ لینا, باقی تمام مذاہب میں اصل بنیاد ہے خدا میری مدد کرے گا, یہ سارے خدا میری مدد کریں گے, یہ کسی نہ کسی طرح ہماری کسی نہ کسی کسی معاملے میں, پیسے کے معاملے میں, فیملی کے معاملے میں, جنگ کے معاملے میں, یہ ہماری مدد کریں گے, ہم یہ فلانے چڑھاوے چڑھائیں گے ہماری مدد ہوگی, ہم یہ باتیں کریں گے, یہ پوجا کریں گے ہماری مدد ہوگی. مدد مدد مدد مدد اور مدد. اصل مقصد مذہب کا باقی تمام مذاہب کا کیا ہے؟ کہ کہیں نہ کہیں سے آسمانی مدد آئے گی. یہ اصل مقصد ہے. کیوں دعا کر رہے ہیں, کیوں پوجا کر رہے ہیں, کیوں جو ہے چرچ جا رہے ہیں؟ مدد کے لیے. اور میں اس بات کو گہرائی میں سمجھنا چاہ رہا تھا کہ یہ واقعی ایسا ہے کہ نہیں, کیونکہ اسلام ان باقی مذاہب سے مختلف ہے. اسلام نے پہلی چیز مدد مانگنے کو نہیں رکھا. اسلام نے پہلی چیز کیا رکھی ہے؟ عبادت. ایاک نعبد تو پہلے ہے. اور یہ کوئی چھوٹا فرق نہیں, یہ بہت عظیم فرق ہے. اس فرق کو اگر آپ غور کرو نا, اس فرق پہ آپ کو پتہ چلے گا کہ اسلام کسی اور مذہب کی طرح نہیں, کسی اور مذہب کی طرح نہیں. کیوں؟ میں گیا تھا کیونکہ میں ٹیکسس میں رہتا ہوں, میں نیو یارک سے ٹیکسس موو ہوا. ٹیکسس میں ایک صاحب ہیں جول اولسٹین. جول اولسٹین بہت بڑے عیسائیت کے جو ہیں دائی ہیں. ان کے چرچ میں تقریباً ہر سنڈے کو 50,000 سے 1,00,000 لوگ اٹینڈ کرتے ہیں ہر سنڈے کو. ہیوسٹن میں ہوتے ہیں, میں ڈیلس میں ہوتا ہوں, 3-3.5 گھنٹے کی ڈرائیو ہے وہاں سے. لیکن کوئی یہاں ابھی سے 6-7 سال پہلے کرسمس ایو پہ ان کا ایک کرسمس اسپیشل ہو رہا تھا ڈیلس میں. کرسمس اسپیشل جس طرح ہمارے یہاں عید کا خطبہ ہوتا ہے نا, ان کا کرسمس اسپیشل. اب وہ بندہ اتنا پاپولر کہ وہ کسی چرچ میں جا کے کر نہیں سکتا کیونکہ اتنے لوگ آنا چاہ رہے ہیں. تو اس نے بک کیا امریکن ایئر لائن اسٹیڈیم جہاں پہ باسکٹ بال گیمز اور بڑے بڑے میچز وغیرہ ہوتے ہیں نا, اس نے وہ پورا اسٹیڈیم بک کیا ڈیلس کا. میں نے بھی ٹکٹ لیا, میں بھی گیا دیکھنے کیا ہوتا ہے, میں بھی دیکھوں کیا کرتے کیا ہیں یہ لوگ. اب میں وہاں گیا, 3 گھنٹے کا اس کا پروگرام تھا اور اس نے اپنی ساس کو بھی بلایا ہوا تھا, انا للہ و انا الیہ راجعون. بیوی بھی اس کے ساتھ تھی, بھائی بھی اس کے ساتھ تھا, اور بڑے مزے کی باتیں کی انہوں نے. لیکن پوری بات کا تو وہ خلاصہ بھی آپ کو نہیں بتاؤں گا, ایک بات بتاؤں گا. وعدے کیا کر رہا تھا؟ اس سال تمہاری ساری خواہشیں جیزس پوری کر دے گا. کیا چاہیے تمہیں؟ وہ جو جس ڈیورس میں تم پھنسے ہوئے وہ کیس اس سال ختم ہو جائے گا. وہ جو تمہیں جاب نہیں مل رہی نا, جو پروموشن نہیں مل رہی, وہ اس سال تمہیں مل جائے گی. اور وہ ایک ایک چیز کو لسٹ کر کے نا, اس سال جیزس نے فیصلہ کیا ہے کہ تمہاری یہ خواہشیں پوری ہو جائیں گی. اور ہزاروں لوگ بیٹھے ہوئے, میں اوپر بلیچ سب سے چیپ ٹکٹ دیے تھے میں نے, وہ اوپر کونے میں میرے ارد گرد جو سارے بیٹھے نا وہ کہہ رہے ہیں یس سر, یپ یس. وہ کیا سیل کر رہا ہے ان لوگوں کو کہ تمہاری ساری دعائیں کیا ہوں گی؟ پوری ہو جائیں گے, ساری خواہشیں ساری دعائیں قبول ہو جائیں گی. ایک دفعہ اس نے 3 گھنٹے میں ایک دفعہ اس بات کا ذکر نہیں کیا کہ ہماری زندگی کا مقصد کیا ہے, اس خدا کی, جس خدا کو ہم مانتے ہیں اس کی عبادت. نا نا نا نا نا, وہ تو ٹھیک ہے, بس خدا سے مانگو مانگو اور مانگو اور وہ دے گا اور وہ دے گا اور وہ دے گا. اب ٹھیک ہے, اللہ تعالیٰ سے مانگنا ہمارے دین میں, اللہ تعالیٰ سے دعا کرنا, اللہ تعالیٰ سے مطالبہ کرنا ہمارے دین کا حصہ ہے کہ نہیں؟ ہاں, لیکن وہ ایاک نستعین کے تحت ہے یا ایاک نعبد کے تحت ہے؟ ایاک نعبد کے تحت ہے, یعنی آپ پہلے اپنا کام کرو. اور ایاک نستعین میں بھی دو حصے ہیں, میں نے دو حصے سمجھائے تھے نا. پہلا حصہ کیا تھا؟ अपनी कोशिश, और फिर और ये जो कोशिश और जो जो आप मुतालबा कर रहे हो वो इबादत के तहत है, यानी मैं अल्लाह ताला की इबादत करते हुए अब मेरी ज़िंदगी के मकसद और उसके जो गोल्स हैं, जो मेरे अहदाफ हैं, जिन चीज़ों के पीछे मैं भाग रहा हूँ क्योंकि मैं अल्लाह ताला का अब्द बनना चाह रहा हूँ ज़्यादा से ज़्यादा, अब उन गोल्स पे भी असर पड़ा। जिन चीज़ों के पीछे मैं पहले भाग रहा था इयाका नअबुदु से पहले, जिन चीज़ों के पीछे भाग रहा था, अब उन चीज़ों के पीछे नहीं भाग रहा, किसी और चीज़ की तरफ दौड़ रहा हूँ। अब उस चीज़ की तरफ दौड़ रहा हूँ तो मुझे मदद की ज़रूरत है, अब मैं अल्लाह ताला से मदद मांगूंगा। तो मेरी दुआओं की असल नेचर ही बदल गई पूरी तरह से। और अब हम इस मोड़ पर आ गए हैं मुसलमान कुरान से इतने दूर कि अब हमने अपना अल्लाह ताला से जो रिश्ता बनाया हुआ ना इस वक्त अक्सरियत ने हमारी, उसमें और जो ईसाई ने जीसस के साथ रिश्ता बनाया हुआ है, जो हिंदू ने अपने मंदिर में रिश्ता बनाया हुआ है अपने खुदाओं से, उसमें तकरीबन कोई फ़र्क नहीं रहा, क्योंकि हम बस अब एक ख्वाहिशात का मज़हब है। अल्लाह ताला मेरी ख्वाहिश पूरी नहीं कर रहा, मेरी मुश्किलें आसान नहीं कर रहा, मैं तो इतनी नमाज़ें पढ़ रहा हूँ, मैं तो इतनी नमाज़ें पढ़ रही हूँ, मैं तो उम्रा भी किया था, मैं तो फलाने रोज़े नफली रोज़े भी रखे थे, मैं तो सदका भी दिया था, फिर भी कोई बात नहीं मान रहा। इस सारे में क्या है, असल बुनियाद क्या हो गई है, किसी ना किसी तरह मेरी ख्वाहिशात पूरी हो जाए। फातिहा का मकसद ख्वाहिशात नहीं है, फातिहा का मकसद है मकसद, इंसान की ज़िंदगी में मकसद डालना। एक दफ़ा मकसद आ जाए ना तो अब वो मदद किस चीज़ में मांगेगा, या अल्लाह जिस मकसद के लिए मुझे बनाया है ना उस मकसद को पूरा करने में भी मुझे आपकी क्या चाहिए, मदद चाहिए। इयाका नअबुदु असल में मकसद है, और इयाका नस्तईन उस मकसद को पूरा करने के लिए हम अल्लाह ताला से मदद मांग रहे हैं। इसकी एक और मिसाल, आखिरी मिसाल आप समझ लें ताकि ये बात जहन में बैठ जाए। आप सफ़र पर जा रहे हो, आप चलो आप फ़र्ज़ करो आप पिंडी से आप लाहौर जा रहे हो, ठीक है, आप गाड़ी पर सफ़र पर निकले हो, रोड पर निकले हो, रस्ते में आपको गाड़ी में पेट्रोल कम हो गया, आपको रुकना पड़ेगा, है कि नहीं? आप रुकोगे, मदद के लिए रुकोगे ना, गाड़ी को मदद की ज़रूरत है, आपको भूख लगी है आप खाने के लिए रुकोगे, आपके जिस्म को मदद की ज़रूरत है ना, रुकोगे हमेशा के लिए, थोड़ी देर के लिए, थोड़ी देर के लिए, क्यों? क्योंकि वो आपका मकसद नहीं है। आपका मकसद क्या था? लाहौर। तो आपको यहाँ रुक के थोड़ी मदद लेके फिर आगे चलना है, और रुकने का भी एक मकसद था ताकि बाकी सफ़र पूरा हो सके। समझ में आ रही है बात? हमने क्या किया है, वो जो जो स्टॉप्स आते हैं ना जिंदगी में वही मकसद बन गए हैं। या अल्लाह और खिला दे, और खिला दे, और पेट्रोल डाल दे, और पेट्रोल डाल दे। किस लिए डाल दूँ? बस पेट्रोल बड़ा अच्छा लगता है मुझे। उधर ही अब आपका मकसद क्या बन गया, इस पेट्रोल स्टेशन से अगले पेट्रोल स्टेशन तक जाना बस। और कभी कभी कहना है वो पुराना पेट्रोल स्टेशन अच्छा था, वहीं वापस चलते हैं, या अल्लाह वहां दोबारा वापस पहुंचा दे। ये मिसाल आप समझ लें कि हम एक सफ़र पर हैं और उस सफ़र पर हमने अल्लाह ताला से मदद मांगी है, क्योंकि जब आप लंबे सफ़र पर जा रहे हो तो आप थक जाते हो, तो फिर आपको मदद की ज़रूरत होती है। इयाका नअबुदु व इयाका नस्तईन, इसमें एक और बड़ी प्यारी बात यह है कि इयाका नअबुदु असल में हमारी कमिटमेंट है अल्लाह ताला के साथ, और इयाका नस्तईन में हमारी ज़रूरियात पूरी हो रही हैं। अल्लाह का मुतालबा किस में पूरा हो रहा है? इयाका नअबुदु। और हमारा मुतालबा किस में पूरा हो रहा है? इयाका नस्तईन। जो चीज़ अल्लाह के लिए है वो पहले होनी चाहिए, जो हमारे लिए है वो बाद में होनी चाहिए। तो इयाका नअबुदु पहले, इयाका नस्तईन बाद में। इयाका नअबुदु व इयाका नस्तईन। फिर एक और बहुत ही खूबसूरत बारीक सी चीज़ इस आयत में यह है कि इया का दो दफ़ा ज़िक्र करना लाजमी नहीं था। इया का नअबुदु व नस्तईनु अरबी के कवायद के अतबार से सही है। अगर आप कहो इया का नअबुदु व नस्तईनु, हम सर तेरी ही इबादत करते हैं और मदद मांगते हैं, उसमें कोई गलत बात नहीं है। लेकिन कुरान ने अपनी हिकमत में इया का दो दफ़ा ज़िक्र किया, इसको इतनाब कहते हैं। इतनाब कहते हैं अरबी में जो बात बार बार नहीं की कहने की ज़रूरत थी उसको दो दफ़ा कहना, या दो से ज़्यादा मरतबा भी कहना, इतनाब, इस स्टाइल को इतनाब कहा जाता है। तो कुरान ने यहाँ पर इतनाब का इस्तेमाल किया, इयाका नअबुदु इयाका नस्तईन। इस इतनाब का क्या फ़ायदा हुआ? फ़ायदा ये हुआ कि कुछ मामलात में हमें अल्लाह ताला की इबादत में ही मदद चाहिए होती है, اور کچھ معاملات ذاتی بھی ہوتے ہیں جس کا عبادت سے تعلق نہیں ہوتا. کبھی کب ہوتا بھی ہے, بنیادی طور پر عبادت سے تعلق ہوتا ہے, لیکن بہت ساری زندگی میں سچویشنز آتی ہیں جن کا عبادت سے تعلق نہیں ہے, پھر بھی اللہ کی مدد چاہیے. تو اگر کہا ہوتا نا ایاک نعبد ونستعین, تو صرف ایک ہی طرح کے معاملے میں ہم اللہ تعالیٰ کی مدد مانگتے ہیں. کس طرح کے معاملات میں؟ عبادت سے متعلق معاملات میں, صحت سے متعلق معاملات میں نہیں, فیملی سے متعلق معاملات میں نہیں, پیسوں سے متعلق معاملات میں نہیں, اپنی ڈپریشن کے معاملات میں نہیں, اپنی انگزائٹی کے معاملات میں نہیں. لیکن اب ایک جوڑ بھی بن گیا اور ایک علیحدگی بھی ہو گئی, یعنی دونوں اکٹھے بھی ہو سکتے ہیں اور دونوں الگ الگ بھی ہو سکتے ہیں, اور ان دونوں کی گنجائش اللہ تعالیٰ نے ہمیں دے دی. ایاک نعبد وایاک نستعین. اچھا,
1: سبسکرائب ناؤ ٹو دی بیگنر یوٹیوب چینل ٹو واچ دی ریسٹ آف دس سیریز اینڈ مور گریٹ کنٹینٹ فرام استاد نعمان علی خان.
0: اور جب آپ کسی کو بڑی نفرت سے ہدایت دینے کی کوشش کرتے ہیں, یہ لوگ تو جہنمی ہیں, جہنمی, ان کو دیکھو کافر ہیں, یہ کافر, یہ فلانے ایسے ہیں, یہ فلانے مشرک ہیں, یہ فلانے ادھر, جس جو الفاظ آپ استعمال کر رہے ہو, یہ اہتنا کی روح سے صحیح ہے کہ نہیں؟